चाल संग ना चाले तिन स्यों हीत जो गहराई से ही मीत ऐसे परम पुले संसारा जन्म पदार्थ कोई गवारा रहा सात तरम नहीं पावे दीठा चूठ तो क्यों रचियो मीठा दात प्यारी विसरिया दा तारा जाने नाही मरण विचारा वस्त पराई को उठ रोवे कर्म तर्म सगलाई खोवे हुक्म ना बूझे आवन जाने पाप करे ता पछोताने जो खुद पावे सो परवान तेरे पाने नो कुर्बान नानक गरीब बंदा जन तेरा राख ले साहिब प्रभ मेरा तना श्री मैला पंजवा मोह मस्कीन प्रभ नाम आधार खाटन को हर हर रोजगार संचन को हर एको नाम हलत पलत ताके आवे काम नाम रते प्रभ रंग अपार साद गावे गुण एक निरंकार रहाओ साद की शोभा अतमस्कीनी संत वडाई हर जस्तीनी अनद संतन के पगत गोविंद सुख संतन के बिन सी चिंद जह साद संतन होवे इकत्र तह हर जस गावे नाद कवित साध सभा में अनद विश्राम उन संग सो पाए जिस मस्तक क्राम देकर जोड़ करी अरदास चरण पखार कहां गुणतास प्रभ दयाल कृपाल हजूर नानक जीवे संता दूर तनाश्री मैला पंजवा सो कट डरे जे खत्म समारे डर डर पचे मन मुख विचारे रहाओ सिर ऊपर मात पिता गुरुदेव सफल मूरत जाकी निर्मल सेव एक निरंजन जाकी रास मिल साध संगत होवत परगास जीवन का दाता पूर्ण सवठाए कोट कलेश मिटे हर नाए जन्म मरण सगला दुख नासे गुरमुख जाके मन तन बासे जिसनो आप लए लड़ लाए दरगे मिले तिसे ही जाए सेई पगत जे साचे भाने जम काल से पय निकाने साचा साहिब सच दरबार कीमत कौन कहे विचार कट कट अंतर सगल आधार नानक जाचे संतरेणार तनाश्री मैला पंजवा इको ओंकार सतगुरु प्रसाद कर बाहर तेरा दरवासा तू जन कह संग कर कृपा प्रीतम प्रभ अपने नाम जपो हर रंग जन को प्रभ अपने का तान जो तू करे करावे स्वामी सामसलत परवान रहाओ पत परमेश्वर गत नारायण तन गोपाल गुण साखी चरण शरण नानक दास हर हर संति ए विद जाति तनाश्री मैला पंजवा सगल मनोरथ प्रभ से पाए कंठ लाए गुरु राखे संसार सागर में जलन न दीने किने न दुत्तर पाके जिनके मन साचा विश्वास तेक तेक स्वामी की शोभा अनद सदा उलास रहाओ चरण शरण पूरन परमेश्वर अंतर जामी साखियो जान बूझ अपना कियो नानक पगतन का अंकर राखियो त्रासरी मैला पंजवा जय जय पेखो तै हजूर दूर कथो न जाई रव रया सर्वत्र में मन सदा त्याय ईत ऊत नहीं बीछड़े सो संगी गनिये दिन सजाए जो निमक में सो अलप सुख पनिये रहाओ प्रतपाले अप्याओ दे कट ऊन न होई सास सास समालता मेरा प्रभ सोई अचल अछेद अपार प्रभ ऊंचा जाका रूप जप जप करे आनंद जन अचरज अनूप सामत देव दयाल प्रभ।
جس تمہیں ارادہ نانک منگے دان پرب رین پگ سادا تنا شری میلا پنجواں جن تم پیجے تنہیں بلائے سکھ سہج سیتی کر آؤ آنند منگل گن گاؤ سہج تن نیکل راج کماؤ تم کر آو میرے میت تمرے دوکھی ہر آپ نوارے اپدا پئی بتیت رہاؤ پرگٹ کینے پرب کرنے ہارے ناچن پاجن تھا پر منگل واجے نت واجے اپنے خصم نواجے استر رہو ڈولو مت کبھو گر کے بچن آدھار جے جے کار سگل پو منڈل مکھ اوجل دربار جن کے جیت نہیں فیرے آپے پیا سہائی اچرج کیا کرنے ہارے نانک سچ وڈیائی تناسری میلا پنجواں کر شیواں اک اونکار ستگر پرساد سنو سنت پیارے بنو ہمارے جیو ہر دن مکت نہ کاہو جیو رہاؤ من نرمل کرم کر تارن ترن ہر اور جنجال تیرے کاؤں نہ کام جیو جیون دیوا پاردم سیوا کے اپدیش موکو گردینا جیو کس کیوں نہ لائی ہیت جا کو کچھ نہ ہی بیت انت کی بار او سنگ نہ چالے من پر تو آراد ہر کے پریتم ساتھ جا کے سنگ تیرے بندن چھوٹے گو پار برم سرن ہردے کمل چرن اور آس کٹ پٹل نہ کی جائے سوئی پگت گیانی پیانی تپا سوئی نانک جا کو کرپا کی جائے تناسری میلا پنجواں میرے لال پلو رے پلو رے پلو ہر منگنا دیکھو پسار نین سنو سادو کے بین پران پت چت راک سگل ہے مرنا رہاؤ چندن چو آرس پوگ کرت انیک بکھیا بکار دیکھ سگل ہے سی کے ایک ہے گوبند کو نام نیکو کہت ہے ساد جن تن تن آپن سا پیو ہر جپنا نمک جا پیو ارتھ درب دیکھ کچھ سنگ نہیں چلنا جا کو رے کرم پلا تن اوٹ گہی سنت پلا تن نہیں رے جم سنتا وے سادھو کی سنگنا پایو رے پرم ندھان مٹیو ہے ابھیمان ایک ہے نرنکار نانک من لگنا تناسری میلا پنجواں کر ستواں اک اونکار ستگر پرساد ہر ایک سمر ایک سمر ایک سمر پیارے کل کلیش لوب مو ماں پو جل تارے رہاؤ ساس ساس نمک نمک دن سرین چتارے ساد سنگ جپ نسنگ من ندھان دھارے چرن کمل نمشکار گن گوبند بیچارے ساد جنا کی رین نانک منگل سوک صدارے تناسری میلا پنجواں کر اٹھواں دوپدے اک اونکار ستگر پرساد سمرو سمر سمر سکھ پاؤ ساس ساس سمالے اے لوک پر لوک سنگ سہائی جت کت موئے رکھوالے گر کا بچن بسے جی نالے جل نہیں ڈوبے تسکر نہیں لے وے پائے نہ سا کہ جا لے رہاؤ نرسن کو تن اندلے کو ٹک مات دودھ جیسے بالے ساگر میں بوئت پایو ہر نانک کری کرپا کرپا لے تناسری میلا پنجواں پے کرپال دیال گوندا امرت ہردے سنچائی نو ندرد سدھ ہر لاگ رہی جن پائی سنتن کو اند سگل ہی جائی گرہ باہر ٹھاکر پگتن کا رب رہا سرب ٹھائی راؤ پانکو کوئے نہ پہنچن ہارا جا کے انگ گسائی جم کی اتراس مٹے جس سمرت
नानक नाम ते आए तनासरी मैला पंजवा। दर्भवंत दर्भ देख गर्भ पोमवंत अभिमानी राजा जाने सगल राज हमरा त्यों हर जन टेक स्वामी। जे को अपनी ओट संवारे जैसा बित तैसा हुए वर्त है अपना बल नहीं हारे रहाओ। आन त्याग पे एक आसर शरण शरण करे आए संत अनग्रह पे मन निर्मल नानक हर गुण गाए। सनासी मैला पंजवा। जां को हर रंग लागो इस युग में सो कहियत है सूरा आत्म जिने सगल वस्ता कै जां का सतगुरु पूरा। ठाकुर गा ये आत्म रंग सरणी पावन नाम से आवन सहज समावन संग रहाओ। जन के चरण वसे मेरे ही रे संग पुनीता देही जन की तूर देहो कृपा निद नानक कै सुखे ही। त्रासरी मैला पंजवा। जतन करे मानुख डैकावे को अंतर जामी जाने ताप करे कर मुह कर पावे पेख करे निर्वाने। जानक दूर तुम्हें प्रभ नेर उत ताके उतते उत पेखे आवे लोभी फेर रहाओ। जब लग तुटे नाही मन परमा तब लग मुक्त न कोई कहो नानक दयाल स्वामी संत भगत जन सोई। तनासरी मैला पंजवा। नाम गुरु दियो है अपने जा कै मस्तक करवा नाम दृढ़ावे नाम जपावे ताका जुग में तरवा। जन को नाम वडाई सोब नामो गत नामो पत जन की माने जो जो होग रहाओ। नाम तन जिस जन के पाले सोई पूरा शाह नाम व्योहारा नानक आधारा नाम प्राप्त लाहा। तनासरी मैला पंजवा। नेत्र पुनीत पय दर्श देखे माथे परो रवाल रस रस गुण गावो ठाकुर के मोरे हृदय बसो गोपाल। तुम तो राखनहार दयाल सुंदर सुगर बेअंत पिता प्रभु हो प्रभु के पाल रहाओ। महा आनंद मंगल रूप तुमरे बचन अनूप रसाल हृदय चरण शब्द सतगुर को नानक बांधे उपाल। तनासरी मैला पंजवा। अपनी उकत खिलावे पोजन अपनी उकत खिलावे सर्व सुख भोग रस देवे मन ही नाल समावे। हमरे पिता गोपाल दयाल जो राखे मैं तारी बार तो तैसे ही प्रपाल रहाओ। नीत साजन सर्व गुण नायक सदा सलामत देवा ईत ऊत जत कत तत तुम ही मिले नानक संत सेवा। तनासरी मैला पंजवा। संत कृपाल दयाल दमोदर काम क्रोध बिख जाड़े राज माल जोवन तन जियरा इन ऊपर ले बारे मन तन राम नाम हितकारे सुख सहज आनंद मंगल सहत पवनित पारे तारे रहाओ। तान सो थान तन ओए पवना जा मैं संत बसारे जन नानक की श्रद्धा पूरो ठाकुर भगत तेरे नमस्कारे। त्रासरी मैला पंजवा। छड़ाए लियो महाबली पे अपने चरण परात एक नाम दियो मन मंता दिस न कतहूं जात सतगुरु पूरे की नीगात हर हर नाम दियो कीर्तन को पई हमारी गात रहाओ। अंगीकार कियो प्रभ अपने भगतन की राखी पात नानक चरण गहे प्रभ अपने सुख पायो दिन रात। नासरी मैला पंजवा। पर हरना लोभ झूठ निंद इन्हीं करत गुदारी मृग तृष्णा आस मिथ्या मीठी ए टेक मने सदारी साकत की आवरदा जाए बिरसारी जैसे कागज के पार मूसा तूक गवावत काम नहीं गावारी रहाओ। कर कृपा पार ब्रह्म स्वामी
ਇਹ ਬੰਧਨ ਛੁਟਕਾਰੀ ਬੂਡਤ ਅੰਧ ਨਾਨਕ ਪ੍ਰਭ ਕਾਢਤ ਸਾਧਨਾ ਸੰਗਾਰੀ ਸਨਾਸਰੀ ਮਹਿਲਾ ਪੰਜਵਾਂ ਸਿਮਰ ਸਿਮਰ ਸਵਾਮੀ ਪ੍ਰਭ ਆਪਣਾ ਸੀਤਲ ਤਨ ਮਨ ਛਾਤੀ ਰੂਪ ਰੰਗ ਸੂਖ ਤਨ ਜੀ ਕਾ ਪਾਰ ਬ੍ਰਹਮ ਮੋਰੈ ਜਾਤੀ ਰਸਨਾ ਰਾਮ ਰਸਾਇਣ ਮਾਤੀ ਰੰਗ ਰੰਗੀ ਰਾਮ ਆਪਣੇ ਕਹਿ ਚਰਨ ਕਮਲ ਨਿਧ ਸਾਤੀ ਰਹਾਉ ਜਿਸ ਕਾ ਸਾਤਿਨ ਹੀ ਰਖ ਲਿਆ ਪੂਰਨ ਪ੍ਰਭ ਕੀ ਭਾਂਤੀ ਮੇਲ ਲਿਓ ਆਪੇ ਸੁਖਦਾਤੈ ਨਾਨਕ ਹਰ ਰਾਖੀ ਪਾਤੀ ਸਨਾਸਰੀ ਮਹਿਲਾ ਪੰਜਵਾਂ ਜੂਤ ਦੁਸ਼ਮਨ ਸਭ ਤੁਝ ਤੇ ਨਿਵਰੈ ਪ੍ਰਗਟ ਪ੍ਰਤਾਪ ਤੁਮਾਰਾ ਜੋ ਜੋ ਤੇਰੇ ਭਗਤ ਦੁਖਾਏ ਉਹ ਤਤਕਾਲ ਤੁਮ ਮਾਰਾ ਨਿਰਖੋ ਤੁਮਰੀ ਔਰ ਹਰ ਨੀਤ ਮੁਰਾਰ ਸਹਾਏ ਹੋ ਦਾਸ ਕੋ ਕਰ ਗਏ ਉਧਰੋ ਮੀਤ ਰਹਾਓ ਸੁਣੀ ਬੇਨਤੀ ਠਾਕੁਰ ਮੇਰੇ ਖਸਮਾਨਾ ਕਰੇ ਆਪ ਨਾਨਕ ਅਨੰਦ ਭਏ ਦੁਖ ਪਾਗੇ ਸਦਾ ਸਦਾ ਹਰ ਜਾਪ ਸਨਾਤਰੀ ਮਹਿਲਾ ਪੰਜਵਾਂ ਚਤੁਰ ਦਿਸ਼ਾ ਕੀਨੋ ਬਲੇ ਆਪਣਾ ਸ੍ਰੀ ਉਪਰ ਕਰ ਤਾਰਿਓ ਕਿਰਪਾ ਕਟਾਕ ਸਭ ਲੋਕਨ ਕੀਨੋ ਦਾਸ ਕਾ ਦੁਖ ਵਿਦਾਰਿਓ ਹਰ ਜਨ ਰਾਖੇ ਗੁਰ ਗੋਬਿੰਦ ਕੰਤ ਲਾਏ ਅਵਗੁਣ ਸਭ ਮੇਤੇ ਦਿਆਲ ਪੁਰਖ ਬਖਸ਼ਣ